0: तो बिल्कुल जनाब, दिस प्रोग्राम स्पॉन्सर टोक कॉस्मेटिक्स पाकिस्तान पर 50 रुपए बांधी युद्धा स्किन पॉलिश चिस्ता सुपमख बांधी टूल मसले हल्के स्पेशली बाघिर और गर्श बाज नासिर मुशरफ जानब माग्राम अब्दुल खादी भाई जिंदाबाद मातान टिकटॉक कॉस्मेटिक्स पाकिस्तान दिलखुली रिजल्ट रेडेड रिजल्ट मेहरबानी। अस्सलाम वालेकुम भाई जान, वालेकुम सलाम भाई, क्या हाल है? बिल्कुल हाल है हमारे तो ठीक ठाक है, सब ठीक ठाक है। मेरे बहन की मैदे में बहुत ज्यादा दर्द हो रहा है, आप इसका कोई कुछ बताओ ना यार प्लीज। पहले तो आप ऐसा करें कि मैदे की जो है ना किसी स्पेशलिस्ट के पास आप जाइए और वहां से जो है ना ट्रीटमेंट करवाइए, ये तो बहुत बेहतर होगा। सॉरी पख्तों की दर्द चित मैदे स्पेशलिस्ट बोन से चाहगा तो मैदू डॉक्टर विनू अगब और तख्कुल इलाज की लोग बाकी हम पैथे के लोग मतलब जैसे आम में इलाज पे कवई लगा नुदा बड़ी रखा हुई उसकी जिद जी ने दर्द हुई मचे दी मैदे से मसला था और सब जबान निकल अकेले दर्द राजी सटिम राजी सटिम नाराजी तो चित के टूटली माता मालूम तासुरा करे नुमा बदर तख्कुल शांति गोली खुद लेवा अगब तासु इस्तेमाल वालो बाहर हल दुमर कदर दर वेलमा वेशमा वेलशमा चिकित्सक के तासु में दी कि दिल से दर्द राजी तासु हिलर बोले चिकन द हिलर हिलर बोले इस्तेमाल वलुशी में दी दर्द दपारा में दी दर्द खत्म को वलुशी। अस्सलाम वालेकुम व रहमतुल्लाह व बरकातहू। हेलो अस्सलाम वालेकुम। हेलो खुदा पाका پاکستان
1: It's 9 o'clock.
2: Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
3: Welcome to Radio Aman 88.4.
4: You are listening to Radio Aman Network.
5: We got more hits for you, so stay tuned.
4: 88.4 FM.
6: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. د ویختانو کلاکړی یو پدوا او ویختانو لا ورکوی یو قدرتی چمک. آیا ستاسو په ویښتانو کې خشکی ده؟ ویښتان مو غورځیږي؟ ویښتان مو وده نه کوي یا مو ویښتان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو دپاره دی. کوم چې ستاسو د ویښتو خشکی خارښ په مکمل توګه ختموي، نو بالکل جی هم اوس ځان له انتخاب وکړئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چه هایست مو یو فدوشی. نو د ملاویدو پتا یاد ساتی فرانتیر فرنیچر چارفائی نائلون مارٹ مد مقابل گلی گلابی فم ٹانگ سٹی رابطہ نمبر 0343-912-1745.
7: از نا پیسواش تاسو دا مخنا اضافی آئل دوڑے لگے او دا تیز نور اثرات ختموی او تاسو لا درکوی یو سپا او آئل فری سکن.
8: صرف 20 یا 25 دن میں ہم آپ کے گنجے سر کو انشاءاللہ بالوں سے بھر دیں گے. سر کی جس جگہ سے آپ کا بال گرا ہے بالکل اللہ کے کرم سے اسی جگہ پر بال آپ کا واپس

0: جی سامعین کرام، مجھے کہتے ہیں خلیل دابے شوان، اور یہ پروگرام اس وقت آپ کی خدمت میں تینوں اسٹیشن ٹانک، ڈیر اسمل خان اور پہاڑ پور سے ایک ساتھ پیش کیا جا رہا ہے کیسن اسٹوڈیو سے براہ راست۔ جی جناب، کیسن نیچرل پاکستان، جی ڈھیر ساری پروڈکٹ آپ لوگوں کے لیے بنا رہی ہے جناب، جن کا تعلق آپ لوگوں کی صحت کے ساتھ ہے۔ اگر آپ کو جوڑوں کا درد رہتا ہے، پرانے سے پرانا آپ کو جوڑوں کا درد ہے، پٹھوں کا درد ہے، کمر میں درد رہتا ہے، جسم کے کسی بھی حصے میں، کسی بھی حصے میں۔ ایک ہمارے یوزر، ان کا میں آج ڈھونڈ رہا تھا کہ ان کا جو ہے، ہم نے ان سے ریویو بھی لیا تھا کہ وہ بہت زیادہ ہم سے شفا درد لے کے جاتے تھے، اور پھر ایک دفعہ میں نے ان سے پوچھ لیا کہ بھائی اتنے زیادہ آپ لے کے جاتے ہیں، تو وہ کہتے یار میں جس کو بھی بتاتا ہوں نا کہ شفا درد کے اتنے فائدے ہیں رشتے داروں کو، تو وہ کہتے ہیں مجھے بھیجوا دو، میں کسی کو ملتان بھیج رہا ہوتا ہوں، کسی کو فیصلہ آباد، جہاں جہاں رشتے دار ہیں سب کو بھیج رہا ہوتا ہوں۔ تو میں نے کہا بھائی کیا بتائیں گے آپ، شفا درد کتنا زبردست حال ہے۔ تو کہتے ہیں بھائی میں آپ کو کیا کیا بتاؤں، میں آپ کو اتنی تفصیل نہیں بتا سکتا، لیکن صرف اتنا بولوں گا کہ جسم کے کسی بھی حصے میں کہیں پر بھی درد ہوتا ہے، اس آئل کو لگاؤ، میجیکلی یہ آپ کے درد کو ختم کر دیتا ہے۔ تو جناب جوڑوں کا درد ہے، پٹھوں کا درد ہے، کمر کا درد ہے، گردن کا درد ہے، ٹھیک ہے جناب، ٹانگوں کا درد ہے، جہاں پر بھی آپ کو درد ہو اس آئل کو استعمال کریں گے، آپ کی زندگی میں سکون آ جائے گا، درد جاتا رہے گا۔ معدے کا مسئلہ ہے تو کیسن کا ہاضمہ کنٹرول سیرپ استعمال کریں۔ اگر آپ کو تیزابیت ہوتی ہے، کھانا کھانے کے بعد آپ کو بدہضمی کا سامنا رہتا ہے، یا پھر آپ کو گیس ہو جاتی ہے، یا پھر سینے کے اندر جلن رہتی ہے، تو آپ کیسن کا ہاضمہ کنٹرول سیرپ استعمال کر سکتے ہیں، ٹھیک ہے جناب۔ اور اگر آپ کو موٹاپے پہ مبتلا ہیں، اور آپ کا پیٹ بہت زیادہ باہر نکلا ہوا ہے، چربی بہت زیادہ ہے آپ کے اوپر، آپ کے جسم کے اوپر، آپ کے کندھوں کے اوپر، کولوں کے اوپر، گردن کے اوپر، ٹھیک ہے جناب، جسم کے اندر ایکسٹرا چربی ہے، تو کیسن کی ویٹ کم پیٹ کم پھکی کا استعمال کیجئے۔ 15 دن کے اندر یہ پروڈکٹ آپ کو بتاتی ہے کہ آپ کا کتنا ویٹ جو ہے کم ہوا ہے۔ جناب تو یہ پروڈکٹ ہمارے ہیلتھ سے ریلیٹڈ ہے، اس کے ساتھ ساتھ جو ہے اگر آپ کو پمپلز کا مسئلہ ہے، یعنی کہ ایکنی کا مسئلہ ہے، دانوں کا مسئلہ ہے، تو گو پمپل سوپ اور گو پمپل فیس واش استعمال کر سکتے ہیں۔ لیکن آج جو پروگرام ہم نے ترتیب دیا ہے آپ لوگوں کے لیے، وہ ہماری ایک بہت ہی پیاری پروڈکٹ ہے، اور یہ مکمل رینج ہے، ٹھیک ہے جناب۔ یعنی کہ رینج کا مطلب یہ ہوتا ہے کہ جس کے اندر کریم بھی موجود ہو، جس کے اندر فیس واش بھی اور سوپ بھی موجود ہو۔ تو کیسن کی وائٹننگ رینج میں ایک لیٹسٹ فارمولا جو اس وقت ہر بڑی کمپنی بنا رہی ہے، ٹھیک ہے جناب، آپ مارکیٹ جائیں، چاہے آپ ٹانک میں موجود ہیں، چاہے ڈیرا میں موجود ہیں، چاہے آپ پہاڑ پور میں موجود ہیں، جب آپ مارکیٹ کے چکر لگائیں تو آپ ایک چیز پوچھے گا کہ گلوٹا وائٹ کی کریم ہے، تو وہ آپ کے سامنے 4-5 کمپنیوں کے رکھ دیں گے، ٹھیک ہے جناب۔ تو کیا مطلب ہے کہ ایک گلوٹا تھیون کا فارمولا ہر کمپنی بنا رہی ہے، ٹھیک ہے جناب۔ کیوں بنا رہی ہے؟ کہ اس کی افادیت اتنی ہے، جب لوگ اس کو استعمال کرتے ہیں اور اس کے جب بینیفٹس دیکھتے ہیں تو رہ نہیں پاتے، وہ پھر دوسروں کو بتاتے ہیں کہ بھائی گلوٹا، اب دور گلوٹا کا ہے، اب دور گلوٹا کا ہے، گلوٹا تھیون، ٹھیک ہے جناب۔ یہ بیسیکلی کیا چیز ہے؟ یہ وائٹننگ کا ایک نیچرل وے ہے، ٹھیک ہے جناب۔ آپ کے جسم کے اندر آپ کا جگر جو ہے نا، بہت ساری چیزیں بناتا ہے، یہ خون بنانا جگر کا کام ہے، جگر خون بناتا ہے، جسم کو جاتا ہے تو آگے آپ کام کر پاتے ہیں، انرجی پیدا ہوتی ہے۔ اسی طریقے سے جگر جو ہے گلوٹاتھیون بھی بناتا ہے۔ گلوٹاتھیون ایک ایسا لیکوڈ ہے جو کہ جس طرح خون لیکوڈ ہوتا ہے نا، یہ بھی ایک لیکوڈ ہے جو آپ کے جسم میں جاتا ہے، جس طرح خون جاتا ہے اس طرح گلوٹاتھیون بھی جاتا ہے۔ تو خون کا کیا کام ہے؟ خون کا کام ہے آپ کو طاقت دینا، انرجی آپ کو دینا۔ گلوٹاتھیون کا کیا کام ہے؟ گلوٹاتھیون کا کام ہے آپ کی سکن کو برائٹ کرنا، آپ کی سکن کی برائٹنس کو بڑھا دینا، آپ کی وائٹنگ کو بڑھا دینا۔ تو جناب اب ہر آج کل کے دور میں ہر بندہ جو ہے لگا ہوا ہے بھائی میں وائٹ ہو جاؤں۔ اچھا، صرف وائٹننگ تک محدود نہیں ہے، وائٹننگ تک ہی محدود نہیں ہے، اس کے بڑے زبردست قسم کے کردار ہے، اسپیشلی جب ہم بات کرتے ہیں گلوٹاتھیون سے بنے ہوئے پروڈکٹ۔ تو اس وقت الحمدللہ کیسن کمپنی وہ واحد کمپنی ہے، ٹھیک ہے جناب۔ آپ جتنے بھی کمپنیوں کے پروگرام سن رہے ہوں گے، جتنے بھی اسٹیشن کے اوپر، چاہے ڈیر اسمل خان میں، چاہے پہاڑ پور میں، چاہے ٹانک میں، گلوٹاتھیون کے اندر ہم وہ واحد کمپنی ہے کہ جس کے پاس کمپلیٹ رینج ہے، جس میں ہماری ڈے اینڈ نائٹ کریم ہے، جس میں ہمارا گلوٹاتھیون کا فیس واش ہے، جس میں ہمارا گلوٹا وائٹ کا سوپ بھی موجود ہے۔ سوپ، فیس واش اور کریم صرف کیسن کی ہے بھائی، اور کسی کمپنی کے پاس نہیں ہے۔ کوئی کمپنی کریم بنا رہی ہے تو اس کا فیس واش نہیں ہے، کسی نے فیس واش بنایا تو اس کا سوپ نہیں ہے۔ تو آپ اندازہ لگا لیں کہ کتنے بڑے لیول کے اوپر ہم کام کرتے ہیں الحمدللہ، اور آپ کے لیے کتنا کچھ کرتے ہیں۔ ایک پروڈکٹ کے اوپر لاکھوں روپے لگتے ہیں، تو آپ خود سوچیے کہ تین پروڈکٹ ایک ساتھ ہم نے آپ لوگوں کے لیے لانچ کیے ہوئے ہیں آپ کی آسانی کے لیے، कि एक बंदा जो बजट जिसका कम है, जिसके पास पैसे कम होते हैं, वो अगर फेस वॉश नहीं खरीद सकता, 450 रुपए का फेस वॉश है हमारा, हालांकि इस तो ग्लूटा वाइट की जो फेस वॉश है वो 700 से नीचे किसी का भी नहीं है। अब जब मार्केट में जाएंगे ना, जितने लोग भी मुझे सुन रहे हैं डेरा पहाड़पुर एंड टांग, अब जब भी पहाड़पुर में पहाड़पुर डेरा या टांग कहीं भी दुकानदार के पास जाए, आप उसे पूछिएगा कि ग्लूटा वाइट का फेस वॉश ठीक है, आप मंगवा लें उससे फेस वॉश भी, क्रीम भी, साबुन भी, फिर उसके बाद रेट पता करें आप। वो आपको बोलेगा ग्लूटा वाइट का फेस वॉश 700 रुपए का, क्रीम 550 रुपए की, सोप 450 रुपए का। फिर आपने कहना है कि नहीं भाई केसन वाला दीजिए, ठीक है ना। फिर आपने सवाल ये करना है दुकानदार से कि भाई मुझे केसन का ग्लूटा वाइट फेस वॉश दे, मुझे केसन का ही ग्लूटा वाइट सोप दे, मुझे केसन की ही ग्लूटा वाइट क्रीम दे, ठीक है जनाब। तो फिर आपको पता चल जाएगा, वही दुकानदार आपको बोलेगा कि इनकी क्रीम 350 की है, इनका सोप 250 रुपए का है, इनका फेस वॉश 450 रुपए का है। तो आपको पता चल जाएगा कि सबसे ज्यादा सस्ता ये फार्मूला देने वाली केसन कंपनी है, ठीक है जनाब। सबसे ज्यादा सस्ता फार्मूला देने वाली केसन कंपनी अल्हम्दुलिल्लाह, और हम जायज प्रॉफिट के साथ काम करते हैं, ठीक है। यही वजह है कि दिन दुगनी रात चुगनी कंपनी ये तरक्की कर रही है और आप लोगों के लिए ज्यादा से ज्यादा हम प्रोडक्ट बना रहे हैं। तो भाई आप जिस भी इलाके में हैं, जिस भी FM को सुन रहे हैं, आपके इलाके में हमारी ये तीनों प्रोडक्ट मौजूद हैं। और अब आप सोच रहे होंगे ये जो लेटेस्ट और जदीद किस्म का फार्मूला आ चुका है, इसके फायदे क्या हैं, ठीक है जनाब। इसके फायदे क्या होते हैं जब हम ग्लूटा वाइट को लगाएंगे, केसन का ग्लूटा वाइट फेस वॉश लगाएंगे, केसन का ग्लूटा वाइट सोप लगाएंगे, या केसन की ग्लूटा वाइट डे एंड नाइट क्रीम इस्तेमाल करेंगे। नंबर वन जनाब, इसके अंदर तीन अज्जा पाए जाते हैं, ग्लूटाथियोन, विटामिन सी और हाइलुरोनिक एसिड। तीन चीजें इस क्रीम, इस सोप और इस फेस वॉश के अंदर है, ठीक है जनाब। ये जो ग्लूटा वाइट का हमारा फॉर्मूला है, उसके अंदर ये तीन चीजें पाई जाती हैं। ये की इंग्रेडिएंट्स की मैं बात कर रहा हूँ, इसके अलावा अल्फा आरबुटीन भी इसके अंदर मौजूद है, कोजिक एसिड भी इसके अंदर मौजूद है, ठीक है जनाब। लेकिन की इंग्रेडिएंट जो है वो ग्लूटाथियोन है। ग्लूटाथियोन आपकी जो डल स्किन है जनाब, रौनक नहीं है आपकी स्किन के ऊपर, पहली बात तो ये कि आपकी स्किन को ब्राइटनेस बढ़ा देगा। वो जनाब टीवी की जिस तरह ब्राइटनेस हम बढ़ाते हैं ना, या मोबाइल की ब्राइटनेस बढ़ाते हैं, साफ पता चल जाता है कि ब्राइटनेस बढ़ती ही रोशनी आ जाती है। बिल्कुल जैसे ही आप ये क्रीम इस्तेमाल करेंगे, या ये फेस वॉश इस्तेमाल करेंगे, या ये केसन का ग्लूटा वाइट सोप इस्तेमाल करेंगे, आपकी स्किन के ऊपर जो ब्राइटनेस की रेशो है ना, वो 30% से 80% तक चली जाएगी। जिस तरह मोबाइल के ऊपर अगर आपने ब्राइटनेस कम रखी हो, बढ़ाते हैं तो किस तरह रोशन रोशन मोबाइल हो जाता है, बिल्कुल उसी तरीके से इसका सबसे बड़ा काम जो है आपकी स्किन के अंदर, आपकी स्किन की जो डार्कनेस है उसको खत्म करना है। इस क्रीम के इस्तेमाल करने के बाद आपकी स्किन के ऊपर भाई जगह जगह रंग तब्दील नहीं होगा, यकसा इवन टोन बनाएगी आपकी, और आपकी स्किन एक कलर के अंदर आ जाएगी, ठीक है ना। ब्राइटनेस बढ़ेगी, और ऐसी ब्राइटनेस बढ़ेगी कि जहां पर काले दाग धब्बे भी है ना, वो भी ब्राइट हो जाएंगे, ठीक है जनाब। पिगमेंटेशन को, यानी कि जो छाइयां हैं या टैनिंग है आपके धब्बे, उनको लाइट करेगी, ठीक है जनाब। वो लाइट करना शुरू कर देगी और ग्लो आपकी स्किन के ऊपर जो है, स्किन ग्लो बढ़ेगा। अब दूसरा जो है, इसके अंदर विटामिन सी पाया जाता है जनाब। ये कोलेजन सपोर्ट करता है, यानी कि ये बड़ी उम्र के जो लोग होते हैं, बड़ी उम्र के लोग, ठीक है जनाब, उनके लिए ये बहुत ज्यादा करामद है, और झुर्रियों को खत्म करने में इसका बड़ा किरदार है, ठीक है जनाब। झुर्रियों को खत्म करने में इसका बहुत बड़ा किरदार है। तो जनाब विटामिन सी जो होता है वो झुर्रियों को भी कम करता है, और साथ साथ में आपको बेनिफिट्स जो है और भी बहुत सारे मिलते हैं, जैसे कि स्किन की वाइटनिंग है, ठीक है जनाब। उसके साथ साथ सन डैमेज, सूरज की वजह से आपकी स्किन जो खराब हो जाती है, एक्नी मार्क्स हैं, ठीक है जनाब, और एंटी ऑक्सीडेंट प्रोटेक्शन भी आपको मिलती है। अच्छा जी, गर्मी में सबसे ज्यादा नुकसान आपको ना दिन के वक्त होता है। ये जैसे आज धूप निकली हुई है, इस धूप में अगर आप 10 मिनट के लिए भी बाहर निकलेंगे ना, तो आपकी स्किन कहीं ना कहीं इफेक्ट हो गई है, ठीक है जनाब। ये ना समझे कि कुछ नहीं हुआ। अगर आप, मैं जैसे कि अब यहाँ से नीचे से मैं अपने रूम से होकर ऊपर आया हूँ, स्टोरी के ऊपर जो है मेरा यहाँ पर ये स्टूडियो बना हुआ है, तो मैं जो थोड़ी सी देर के लिए मैं धूप से गुजरा हूँ, तो मैं आपको जो शिद्दत बता रहा था ना कि गर्मी की शिद्दत बढ़ गई, मुझे फील हुआ है कि यार आज तो गर्मी बहुत ज्यादा है। कमरे में बैठे एसी में तो पता नहीं चलता, लेकिन बाहर जैसे, तो वो कुछ देर के लिए भी अगर मेरी स्किन एक्सपोज हुई है तो उसका इफेक्ट होगा। लेकिन अगर आप ये क्रीम नाइट टाइम में यूज कर रहे हैं, तो उस डैमेज को ये खत्म कर देती है जो सूरज की शुआएं पड़ने से आपकी स्किन को। देखिए जनाब, अब इसके अंदर हाइलुरोनिक एसिड है जो कि स्किन के अंदर नरमी पैदा करेगा, मॉइस्चराइज करके, नमी पैदा करके जनाब ये आपको फायदा पहुंचाएगा। तो भाई तीन बड़ी खूबियां हैं इस रेंज के अंदर, जब आप ग्लूटा वाइट की रेंज इस्तेमाल करते हैं, ठीक है जनाब, जिसके अंदर साबन है, जिसके अंदर फेस वॉश और जिसके अंदर क्रीम है, तो एक तो आपकी स्किन की ब्राइटनेस बढ़ेगी, अनइवन टोन जो आपकी स्किन है, कहीं काले है, कहीं पर वाइट सफेद है, कहीं पर बहुत ज्यादा काली है, ब्राउन है, तो एक टोन में आ जाएगी, एक कलर के अंदर आ जाएगी आपकी स्किन, ठीक है जनाब। और उसके साथ साथ जनाब आपकी दाग धब्बों को भी खत्म करेगी, आपकी पिगमेंटेशन को भी खत्म करेगी, आपकी स्किन के ऊपर जो है कोलेजन की प्रोडक्शन को तेज करेगी, यानी कि झुर्रियों को खत्म करने का भी ये सबब बनेगी, क्योंकि जनाब ये कोलेजन को बढ़ाती है, और जब कोलेजन आपकी स्किन के अंदर बढ़ता है तो फिर क्या होता है जनाब, आपकी स्किन के ऊपर फाइन लाइंस और झुर्रियां खत्म होना शुरू हो जाती हैं, और ये आपको आपकी जो उम्र बढ़ने के असरात है, एज स्पॉट जो है उनको कम करने में मददगार है। और तीसरी बड़ी बात की ये हाइड्रेट करेगी, आपकी स्किन को ड्राई नहीं होने देती है, सो नमी ज्यादा आपकी स्किन रहेगी और आपकी स्किन प्यारी रहेगी। तो अब आपके पास में है जनाब, क्या लगाने लगे हैं, क्रीम तो जरूरी लेंगे, ठीक है, लेकिन साथ में चॉइस आप लोगों के पास मौजूद है कि आप हमारा केसन का ग्लूटा वाइट सोप साथ में इस्तेमाल करेंगे या फिर केसन का ग्लूटा वाइट फेस वॉश। तो जरूर जनाब इस नई फार्मूले को, अभी तक बहुत सारे लोग पुराने फार्मूले इस्तेमाल कर रहे होंगे, और लास्ट टाइम भी मैंने आपको बताया था इस फार्मूले की अफादियत यही है कि ये उस स्किन के लिए बहुत ही अच्छा है जिसकी स्किन पुराने फार्मूले को रेजिस्ट कर गई है, यानी कि आप में से बहुत सारे लोग ऐसे होंगे जो चोरी छुपे बैठ के बातें करते हैं, यार ये क्रीम मैं पहले इस्तेमाल करती थी या करता था, इसके पहले तो मुझे बड़े अच्छे रिजल्ट मिलते थे, अब पता नहीं कंपनी कंजूस हो गई है, कंपनी जो है बीमारी करने लग गई है, अब मैं वही क्रीम लेती हूं या लेता हूं तो मुझे वैसा रिजल्ट नहीं मिलता, तो भी कंपनी का बिल्कुल भी कसूर नहीं होता, आपकी स्किन रेजिस्ट हो चुकी होती है और जनाब अब आप वही क्रीम आपको रिजल्ट नहीं दे रही, ठीक है जनाब, क्योंकि आपकी स्किन रेजिस्ट हो चुकी है। तो जनाब ये रेजिस्टेंट स्किन के लिए, कि ऐसे लोग जिनके साथ ये मसला है कि उनको पुराने वाली क्रीम अब फायदा नहीं देती, तो वो केसन ग्लूटा वाइट को इस्तेमाल कीजिएगा, आपको ये क्रीम हर सूरत रिजल्ट देगी। अच्छा जी, इसको रात को लगा सकते हैं, इसको जज्ब कराना है आपने, कोशिश करें, एक तो होता है ना लेप लगाना, वो जो नाइट क्रीम होती है, ठीक है जनाब, उसको लेप लगाएं, जरूरी होता है, ठीक है जनाब, लेकिन ये जो क्रीम है ग्लूटा वाइट, इसको हम आपको कहते हैं कि लगाने के बाद इसको अच्छे तरीके से जज्ब करा दें, ठीक है जनाब, मुकम्मल तौर पर ये स्किन यानी कि बिल्कुल भी जज्ब खत्म ना कर दें क्रीम को, लेकिन तकरीबन 30 सेकंड तक आप उंगलियों की मदद से मसाज करें अपने चेहरे के ऊपर ताकि जज्ब हो सके, पांचवें दिन में ही ये क्रीम आपको बताना शुरू कर देती है कि इसका इफेक्ट आपके ऊपर आ रहा है, आपकी स्किन की ब्राइटनेस बढ़ रही है, आपके डार्क स्पॉट्स खत्म हो रहे हैं, आपकी छाइयां छुप रही हैं, ठीक है जनाब। और आपको, आप यकीन कीजिए कि हमारी जो केसन शॉप है, केसन शॉप अकबर प्लाजा डेरा इस्माइल खान में, मुझे याद है कि तीन फीमेल ऐसी आई हैं जिन्होंने वाजे तौर पर हमें कहा है कि भाई आपकी इस क्रीम ने ना हमारी छाइयां खत्म की हैं, ग्लूटा वाइट क्रीम ने, हालांकि हम ये बोलते हैं कि ये सॉफ्ट फार्मुलेशन है, ठीक है जनाब, थोड़ा सा आपको लेट रिस्पॉन्स करती है, लेकिन इस वक्त शायद वो सुन भी रही होंगी और शायद आज कॉल भी करें तो मैं उनसे ऑन एयर भी पूछ लूंगा कि ग्लूटा वाइट क्रीम जो है छाइयों को खत्म करने के लिए आपसे 7 से 10 दिन का टाइम लेती है। तो जनाब केसन की ग्लूटा वाइट कंप्लीट रेंज है, अपने शहर के अंदर अपने दुकानदार के पास जाइए और जरूर इन प्रोडक्ट को, हमारी ये जो रेंज है ग्लूटा वाइट क्रीम तो आपने लेनी ही लेनी है, उसके साथ ऑप्शन आप लोगों के पास है कि आप ग्लूटा वाइट का फेस वॉश लेना चाहते हैं या ग्लूटा वाइट का सोप लेना चाहते हैं, ठीक है जनाब। दिन में 2 दफा चेहरे को धोना है, ठीक है जनाब, 2 दफा मॉर्निंग में आप ग्लूटा वाइट फेस वॉश से चेहरा धोएं, ठीक है जनाब, और फिर जो है असर के वक्त सेकंड टाइम भी धो लें, और रात को सोते वक्त तो जरूर आप जब सोएंगे क्रीम तभी लगाएंगे जब पहले फेस वॉश करेंगे या फिर साबुन करेंगे। कॉल कर सकते हैं आप हमें इस वक्त 03449363366, हमारा नंबर आप लोगों के पास मौजूद है 03449363366, 03-944-936-3366 ये हमारा टेलीनॉर का नंबर है, और अगर जोंग पर कॉल करना चाहें तो 03-713-798-4544, ठीक है जी। बहुत सारे लोग कॉल्स कर रहे थे ड्यूरिंग माय डिस्कशन, तो इस वक्त आप आ सकते हैं, और इस वक्त हमारे साथ पहले कॉलर आ चुकी हैं जनाब शाहजहान, मेंबर शाहजहान हमारे साथ मौजूद है, अस्सलाम वालेकुम सर।
1: वालेकुम सलाम सर खलील खान,
0: क्या हाल है सर, ठीक ठाक, अच्छे हुए तुसा? بڑے خوش قسمت ہونے لوگ جنہاں کو درخت دی چھاں ملدی ہے سہی
1: جی جی سر اللہ پاک تھاکو ترقی دے تے کے سن اصل زندہ باد تے گلوٹا وائٹ لازمی گنو
0: ہے نہیں گننی چاہیے نا کریم گلوٹا وائٹ
1: بالکل گننا چاہیے تے ایندا فیس واش بھی گنن چاہتے سو بھی گنن چاہتا واٹ رزلٹ دیکھو جلدی
0: ذرا اچھا تو سادے وے کہ کریم دے نال صابن گنو تے فیس واش بھی گنو
1: بالکل ضرور گنن
0: اچھا تو سوات راجا غفور کو مشورہ نہیں دیتا ہے انہوں نے سارے کو منگوائی ہوئی میرے خیال زعفرانی کریم انہوں تو گئی ودی ہے تے گلوٹا وائٹ بھی گئی ودی ہے ہر پاس تارے گھر کیسن دے ڈبیا چلو ٹھیک ہے سر بہت مہربانی جناب نیٹ ورک دے ایشو اوکے جناب جناب یہ ہمارے ساتھ جو ہے ہمارے ساتھ پہاڑ پور سے موجود تھے اور ممبر شاہجان ان کا نام ہے اور ماشاء اللہ وہ ایک لفظ استعمال کرتے ہیں نا لوگ اونلی کیسن تو میرے خیال میں کہ ان کے ساتھ اونلی کیسن کیونکہ یہ ہر چیز کیسن کی آئل شیمپو زعفرانی کریم گلوٹا وائٹ کریم سوپ فیس واش شفا درد ویٹ کم پیٹ کم یعنی کہ ساری پروڈکٹ ان کے پاس جاتے ہیں اور ساری پروڈکٹ کو استعمال کرتے ہیں اور وجہ کیا ہے کوئی اتنا پاگل نہیں ہوتا کہ ساری کی ساری چیزیں ایک ہی کمپنی کی استعمال کرے ہر ایک پروڈکٹ کے استعمال کے بعد آپ کی ہمت ہوتی ہے کہ بھائی اس کمپنی کی کوئی اور چیز بھی خریدیں کیونکہ اتنی کمپنیاں استعمال کرنے کے بعد جب ایک کمپنی ہمیں اتنے ڈیزائر ریزلٹ دے رہی ہے تو اس طرح ٹیسٹ کرتے کرتے ایک دن پھر یہی ہوتا ہے کہ بندہ کہتا ہے کہ میرے گھر کے اندر ہر طرف جو ہے کیسن کی ڈبیاں ہیں جناب ہر طرف کیسن کی ڈبیاں ہیں کیونکہ جناب پروڈکٹ اتنے ڈھیر سارے ہیں اور پروڈکٹ بھی وہ ہیں جو آپ کی روزمرہ کی ضرورت کی ہیں ٹھیک ہے جناب شیمپو کون استعمال نہیں کرتا ڈیلی فیس واش کون نہیں کرتا سوپ کون استعمال نہیں کرتا اچھا ایک چیز میں بتانا بھول گیا تھا آپ لوگوں کو کہ جو ہمارا گلوٹا وائٹ کا سوپ ہے ہمارے 6-7 قسم کے صابن ہیں یہ عام صابن نہیں ہے جو آپ لوگ بازار سے خریدتے ہیں وہ سنتھیٹک کیمیکل سوپس ہوتے ہیں ٹھیک ہے جناب جو عام آپ کو سوپ ملتے ہیں کیسن کی جو صابن ہے نا یہ ہینڈ کرافٹڈ سوپ ہے ہینڈ میڈ سوپ ہے یہ جو ہمارے 6 قسم کے صابن ہیں یہ ہاتھ سے بنے ہوئے ہیں اب ان میں آپ کو کیسے فیل ہوگا کہ بھائی جو پہلے میں استعمال کرتا تھا اس میں اور اس میں کیا فرق ہے جو ہینڈ کرافٹڈ سوپ ہوتے ہیں نا ہینڈ میڈ جن کو نیچرل سوپ جن کو ہم کہتے ہیں یہ بیسیکلی کوکونٹ آئل اور گلیسرین کی مدد سے بنتے ہیں جبکہ دوسرے جو سنتھیٹک کیمیکل والے صابن ہوتے ہیں وہ الکوہل اور دوسری چیزوں سے مل کر بنتے ہیں تو یہ جب آپ استعمال کریں گے نا میں اسپیشلی کیونکہ ڈیرہ والے جانتے ہیں بھائی کیسن کے صابن کیسے ہیں پہاڑ پور والے جانتے ہیں ٹانک والوں کو شاید ابھی اندازہ نہیں ہے کہ جب ہم صابن کی بات کرتے ہیں نا تو یہ نہیں ہے کہ نیلے پیلے سبز ہیں جناب یہ نہیں ہوتا کہ نیلے پیلے سبز ہوں گے خوشبو چینج ہوگی نہیں ہر صابن کے اندر اپنا ایک ریزلٹ ہے ہر کے اندر ایک نیچرل ایکٹیو انگریڈینٹ موجود ہے ایک کالر ہمارے ساتھ ہیں جی السلام علیکم
2: السلام علیکم
0: جی وعلیکم السلام
2: علیز صاحب کیسے ہیں خیریت ہے
0: میں جی الحمدللہ کے کرم میں ٹھیک ہوں ماسٹر صاحب ہیں ہمارے ساتھ
2: میں ٹانگ سے ماسٹر فتح اللہ
0: جی ماسٹر فتح اللہ صاحب کیسے ہیں آپ ٹھیک ہیں محترم
2: خیریت الحمدللہ ماشاءاللہ
0: اچھا جی الحمدللہ دو دن آپ مس تھے آپ کو ہم نے مس کیا کہاں بزی تھے میرے خیال میں
2: کل سے مس تھے پچھلے دن میں نے میسج کیا تھا آپ کا نمبر آپ تو آدھا گھنٹہ ترغیب دیتے ہیں پھر آدھا گھنٹے میں ہمیں موقع دیتے ہیں پھر
0: آدھا گھنٹہ تھوڑا ہوتا ہے مجھے بتائیں اصل میں یہ اصل میں اسٹارٹ کے دن ہے نا تو آپ لوگوں کو چیزیں سمجھانا بتانا بہت ضروری ہے ठीक है, उसके बाद फिर आपको ज्यादा टाइम देंगे, हमारे 30-32 प्रोडक्ट हैं, तो अगर तफसील से नहीं बताएंगे तो आपको समझ कैसे आएंगी चीजें, नहीं आएंगी।
2: आप हमारे स्कूल की तरह क्लास देते हैं पूरा आधा घंटा 35 मिनट।
0: ये दिन ब दिन कम होती जाएगी इंशाल्लाह, टेंशन ना लें आप।
2: जी, बिल्कुल जी।
0: कैसे हैं जनाब, खैरियत से? ठीक ठाक है। वो सुनाए क्या पोजीशन है, हमारे प्रोडक्ट इस्तेमाल कर रहे हैं, आपके घर में केसन पहुंच चुकी है?
2: जी, वो पेट कम वाली वो भी इस्तेमाल, वो दो लिए हैं।
0: अच्छा,
2: एक मुसुरात इस्तेमाल कर रही है, कल से आज शुरू किया है।
0: ठीक है,
2: कल उसको मिले और मेरे तकरीबन ये 5-6 वक्त हो गए।
0: अच्छा, 5-6 दफा आपने हमारा शिफा दर्द यूज कर लिया, तो मुतमईन हुए हैं हमारे प्रोडक्ट?
2: ये फायदा हुआ कि मेरा कब्ज खत्म हो गया बिल्कुल।
0: अच्छा, आपने वो
2: मेरा कब्ज होता था ना, ये पति की वजह से कब्ज खत्म हो गया है।
0: कब तो ये तो बहुत बड़ा फायदा हो गया आपका।
2: जी बिल्कुल, कब्ज अभी नहीं होता।
0: हाँ, कब्ज अभी नहीं होगा तो ये और बहुत ज्यादा बेनिफिशियल है। लोग कब्ज के लिए कितनी कितनी बड़ी बड़ी दवाएं लेते हैं जनाब।
2: जी बिल्कुल जी।
0: और ये जब आपके ऊपर पहला इफेक्ट आ गया ना कब्ज, तो ये उसके बाद अभी आपका वजन भी कम होगा इंशाल्लाह। वजन आपने करके इसको यूज करना था वैसे?
2: बिल्कुल, वजन अभी तो अभी 2-4-5 वक्त तक है।
0: अच्छा, नहीं, इसको 15 दिन खाने के बाद आपने वजन करना है, 15 दिन इस्तेमाल करने के बाद फिर आपने वजन करना है अपना
2: इंशाल्लाह।
0: मुतमईन है ना हमारे इस प्रोडक्ट से आप?
2: माशाल्लाह इंशाल्लाह। टाइम जाऊंगा और कुछ ले लूंगा, ये अभी जब भी बताया क्रीम वगैरह, ईद आ रही है, ये साबुन वगैरह सब लेंगे आप।
0: ग्लूटा वाइट याद रखिएगा, ग्लूटा हमारा सबसे सस्ता है। मार्केट में जाएंगे तो वो आपको महंगे महंगे दिखाएंगे, आपने बोलना है केसन वाली ग्लूटा रेंज जो है। ठीक है,
2: नोमान शेफ आपकी इसमें है? ये नोमान शेख
0: किसमें?
2: और टांग वाला, और शेख नोमान नहीं है, और टांग वाला पालपुर है हमारे टांग क्या है उधर।
0: हाँ हाँ, उनकी अपनी कंपनी है, वो अपनी प्रोडक्ट है उनकी। हाँ, इसी ये पहाड़पुर एफएम के ऊपर जहाँ पर ये हमारा प्रोग्राम जा रहा है ना, तो वहाँ पर होते हैं, पहाड़पुर में होता है। बिल्कुल, पहले टांग में होते थे, अभी पहाड़पुर में। ठीक है जी, मास्टर फतेहुल्लाह साहब थे हमारे साथ, कहते हैं आप तो भाई टीचरों की तरह लेक्चर देते हैं हमें। वही पढ़ाते, हमें कहा गया कि भाई लोगों को चीजें अपनी पढ़ानी है, ठीक है जनाब, समझानी है और बताना है कि भाई क्या चीज इस्तेमाल कर रहे हैं। कि कोई एक हमारी बहन, हमारी माँ, हमारा भाई जब एक क्रीम डब्बी में से निकाले ना, तो उसे पता हो कि ये जो मैंने व्हाइट कलर की क्रीम लगाई है ना, इसके अंदर विटामिन सी, हाइलुरोनिक एसिड और ग्लूटाथियोन है, और ग्लूटाथियोन ये काम करेगा, विटामिन सी ये काम करेगी, हाइलुरोनिक एसिड ये काम करेगा। फिर जब आपका माइंडसेट बन जाता है एक चीज को, एक आप ब्लाइंडली लगा रहे हैं, आपको पता ही नहीं है कि उसके अंदर है क्या, वो कैसे काम करेगी। लेकिन एक है कि जो जनाब आपको पता होता है क्रीम के बारे में, प्रोडक्ट के बारे में, कि इसके अंदर क्या चीज है। जैसे कि अभी देखिए ना, आप लोगों को समझ आ गई कि जो केसन का दर्दी तेल है वो शुतुरमुर्ग का तेल है। अगर हम आपको डीपली ना बताएं तो आपको नहीं पता चलेगा। अब हर बंदे को समझ आ गई कि ये कोई आम तेल नहीं है, बल्कि ये शुतुरमुर्ग की चर्बी से हासिल किया गया।

0: रेडियो अमन नेटवर्क न्यूज एंड इंफॉर्मेशन स्टेशन।
1: बीमारी हक दे अवेलाजी सुनत अमल दे। अवेलाजी सुनत अमल दे।
2: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना डेर परेशान आयो और डेर गर्जिदली कड़िदली यो। डेर गर्जिदली कड़िदली यो।
1: नो बिल्कुल मायूसके गई माँ, मायूसके गई माँ। अलशिफा दवाखाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े او د حکیم مولانا نورالهدى صاحب نا پل علاج ترلاسه کولې شي
2: او د نورو معلوماتو لپاره په دغه نمبر کال کولې شي
1: 0319 55 23 404

ओके जी अच्छा हाँ हाँ ये सोडा पर सोच के दे रहे वाला या वो दे गर्मी ने शी आए कहने से मन्ना ना हाँ खुशहाल शी नीचे भेज जाना ओके शाम टेंशन प्रोडक्ट्स हैं जरबथान जी सिर्फ सर्च कम देखे नाम मिले वैसे जरबथान जी सिर्फ सर बिल्कुल मालूम के अवेल है शे बाहर हल जी चिकल है रोवर सीज़न पर तो सफल वो प्रोग्राम शो हुए हैं शाम तो दिमुश अर्जेंट फिशल हम इस रमेल जी वैसे रावर सर दिमुश सबुन हम इस रमेल वैसे dimish no tension herbal spray visra melish visra visra dimish de no tension kam powder diji de garmai wala visra melish sei diji acho study machine and welcome to the nice evening salam jo all I am for okesha yahan waisa acha aapko show ka asal maza aayega kehne se mashallah asi dusro lala ha pehle bhi astar gir jawad dega in is bar with dumra de hanish khafa ka wala hai ke desh babdi wala suk dimish listener bhi kehne se wala kala ورپریز دین ازمان دیسه خراب تا ایشا دیر منن غال و بڑی والا خوشحال شیزی گما واز ور لشکی دا اتنی بجو پری پریش دے خاص زری مر نہ بند وے خدا مسلمانان لشکی پریش دے ایشا ازمون پلان من پریش دے دا مر دود پلان من کٹ کے سی دته ضرورت نشته شا دو تیر کلیشه مزه کړی دي السلام علیکم بھائی جان چرنګ عشق ہوئی گرا بھائی جان پروڈکٹ دی روغل کنا بھائی جان نو دسا تلے دنی شکر تا بندا یا مانو خیما دې زه ته مننه نه وکړ زما خوري روب شي خو دې ته بیا چې کله روشي کنه نو ان شاء الله په پروګرام شي دې ته بیا چې تاسو به زه لیدل مو ډېر ډېر خبره ها ځکه نه په کوم څه ته چې ملاوي شي نه چې ملاوي شي نو ان شاء الله نن برغلی وی یا بر رسیدلی وی شه زه معلومات کوم سید پروګرام نه بعد کې څه आवाज هو کې د چې وجهان ور نشیر په یاله ډې هان څنګه نسوان وای ور دین کیسه ګذر شي بای ایم پرزیدنت بای جهان جهان مال شرط هي शेर हवा साहब के लिए ओके शाम एक तस्वीर बनाई है ख्यालों ने अभी और तस्वीर से एक शख्स निकल आया है देर शाम

yani yani hafta şe kimde kana yuva rezvi norte ne lava norte kimde kana daily basis bani kimde kana ya routine mutabik kimde kim o schedule mutabik muda programina kim sporal shividi bilkul aho dar sarkidi o moj masti program jere kana namo ta de plur nika nika podra shwai dai बिल्कुल सुपर हल्ली से सुपर हल समाइन दी नो बिल्कुल लला के सरंगे तो सर मोहफल मौज मस्ती की मशहूर रेवा आगे से तो सर यो अनाउंसमेंट करे दर तवील में आगा सोचे पने वाई से पद सोया देर जो तलिस ना देर जो समाइन ची किमली कहा मिस्टर मैसेज ना करे तो मोर तो ची बिल्कुल खफगा ना दे बेचारा आगे से टेक्निकल इशू पवा जमन किमले कहा दिमिर वाला सोच के मा कहा आगा पाए तक मिलता ना रस दली पने माई के दिमिर वाला सोच के मा कहा हां बिल्कुल कट से यो नो मो आगे लिसनर आगा समाइन सरा यो अदा करे वा यो लवस कराई वो ये तो सवाल की मैसेज दी करना मैं बिल्कुल जा आ रहा हूँ ना जिकी माते मौज मस्ती की मार्शल दो आगे एक शिदर तरसे मिला हूँ मैं जी बिल्कुल तो लिसनर तो समाइन की मैसेज ना हाँ गरोगली दी हाँ बिल्कुल जिकी मिल करना हम उस दिन सरा नोट करी हुई जी अगर ना मौजूद सारा चिकित्सक लेकर ना आज करने शादी सली हुई तो कल हाँ सभी आदेश मौज मस्ती की प्रोग्राम दाई हाँ तारुद्री मो जो उसे देख पल लिसनर अखबार समाइन चिकित्सक लेकर ना किम दी किमो किम किम किम किमो यानी किम मैसेज लेकर ना आ रहा हूँ ना कि मौज मस्ती प्रोग्रामी आज एक शेयर तक शामिल हूँ ना बिल्कुल लिसनर समाइन बिल्कुल सुख दे मिल प्रोग्राम से देखना याद है फ्रीक्वेंसी बाजार या वरुई ना फ्रीक्वेंसी सुमर हाल लिसनर दे 88.4 कर को टोल वर्षा 88.4 ठंग सुमर हाल गुल गुल लिसनर दे अगर टोल तार कलाई सड़ी माशी पकड़ अगले ये और वर्षा खास कर खास हागा लिसनर खास समाइन सिनेमिश प्रोग्राम पर स्ट्रीमिंग पर दरिया हो रही ना स्ट्रीमिंग पर दरिया लिसनर था हर कलाई वही सड़ी माशी वही वेलकम ना वेलकम ही ना वर्त वही मजी बिल्कुल समाइन सुमर हाल लिसनर दी मैंने बिल्कुल प्रोग्राम से किम लिखना काल नहीं बल्कि प्रोग्राम से किम लिखना प्रोग्राम से बिल्कुल मैसेज हुई जैसे कि चमो सरा देगा कि मचे वे खाना आवाल आवाल चिकिम लिखना आवाल आवाल जाड़ा करता खुलसावा या वरस से किम लिखना या ना ये कर सा घोड़ी ना आवाल आवाल हो जाड़े की में खबर की में कैसे भी हो खत्म के भी बियो चिकिम लिखना बियो द किम प्रोग्राम से लिखना मक्ष भी आई मुझे बिल्कुल लिसनर समाइन कि मैं जाड़ा करता या तो सल किम जोड़ा मैसेज ना मो सरा पदशे हुई ना बिल्कुल आगा मो सरा मुख्तलिफ शुगुन से मो सरा बिल्कुल यानी यो लाउस करा वो किन सला दगा की में पैसे मो लगा ओली दी तो इंशाल्लाह पजीबन लगे दली दी वो तो इंशाल्लाह जाया की जी होना जके कना जब शाम और शो तमो में से कड़ी नियन शागे तब लकी जी इंजीनियर में सो दो ना बिल्कुल आगा लिसनर आगा समाइन जके शे दे मो सुमर हाल लिसनर दी सुमर हाल दे मो समाइन दी आगा बिल्कुल दे मो दे जो यानी सारी ना दी ना बिल्कुल जे खम खाचे वे कना damara mirsta de minar ke damara pamina sara mirsta de message ki abya se dekhi mante wala ki me paise wala ki ki ma kharcha ho ki che ki me dikana ha abya sa ek avino insha no sa ki ri for listener for samain acha ve kana khpale mas ki kana no bilkul insha Allah sol paise ki me dikana ha na sa ki ri ha yo rang ri ki tu sabale hafte bana mo ta ki mo yani moj mas ki program se message na kadi ki bilkul tu samay kam se kam dikana sa ki program na mas damara message na नम्र लिसनर मिस्टर पार्टिसिपेट करे हो चागा चिकिम ने कहना आगे ना मो भल तरफ स्तर गे नशो गाड़ा वलाई नो बिल्कुल लिसनर नन हो चिकिम ने कहना नन बिया सुमर हां लिसनर रोल की मैसेज ना हम सरा पदशवी हां बिल्कुल और ता शामिल हुई आगा मैसेज ना वाल बिया चिकिम ने कहना ओ देने लावे वाला खबर था के ना कि मिस्टर आलश की दगा कि मो 8583 कि मो सिस्टम दा के ना अध्यक्ष लिस कृष्ण ते मसला दो तो सो बिल्कुल 8583 बने मैसेज नन शो दे पराने के बल्कि नो नो किम दिखे ना नन च किम दे अगावालो जड़े कहवे च जड़ा करी मो होता कि ना अगावालो जड़े में सिजिना शामिल की ब्या के चरता के मुखारो तो मिलाव शा और में सिजिना कामी और में सिजिना खत्म शोल ब्या मिर्द एक पल लिसनर पल समीन तो स्तर के गड़वी मैं ब्या उसाव की के ना ब्या पेटी सेल मामा शा वड़ा है ना देखे ना ना अवाल च किम दिखे ना अवाल जोड़े मैसेज जोड़ो च किम दिखे ना जोड़े ही थी ना बिल्कुल ताजा कभी ब्याह च किम दिखे ना ब्याह नूर मैसेज ना मीन खाना ورو کنا تاسو چې کوم نه کنا عامر خان ساویلا رکیبو دا سه نور کوم سماین کې میټ پروګرام دان ټایم وري پتا کا تورش پا پتا کا تورش پا نه جی بالکل لاو ټول چې کوم نه کنا ټول ګلې مونه وو درته ختم کوم نه بالکل ګلې مونه چې کوم نه کنا ګلې مونه ونه کی و د خپل لیسنر خپل سماین چې کوم نه کنا دایو مینا یور ولی دایو چې کوم نه کنا دا بالکل پلی
چې بالکل سمر حلی سن دی هغه ته بالکل دا وی کنا چې تاسو مش پروگرام چره کنا چرته چرته ور وې نو دې پروگرام ته بالکل فرست ټایم کې دې چا مې رسوګو دا پروگرام وری نو بالکل دتا ویل کې دې موج مستی دا تاسو ریډیو من 8.4 کرکو ټنګنا دې هر هفته پښ پا لاس بجې نو ستر 12 بجې پرې اس کې دې نو بالکل لیسنر سمایم دې پروگرام شو سوال کې میسی دی خو شامل وی کیم کول دی کا چرته کې اخر شي میسی جنا ډېر زیوتی بیا اوسو کې کنا میسج مکارو تا یعنی اگر ختم شول بیا اوسو کې کنا ځکه نن په سیستم کې څنګه سره ګډوډی رول دی ته نو چې کیم دی کنا کل رون سه مونته بیا مو کاور کوي 8583 نه بلکې 0927 291 292 ونن می پروگرام پر کی می سونګ در تروري کنا ها یا بل شانته بل شانته خواند اور دی ونونو بی جی ایم شین شلا سندر سره اور بی جی ایم ش سندر او هندر ونه ور وی سایدو کنا مو دو خوشا چانی خوشا لوسینا چکی میرنا دو خوشا نو مو دای خوشا زو کی ماڑا